ميوزيكلي جوز 105.4 ميجا هرتز ستة متونين كلا ميكتا 105.4 ميجا هرتز ملا يا ساكا شوني بونجي كندا جاي فم ريمبو سيفا ويرز الله سا اكوي اي چالي سزاو بي پرساري تشت سرخش بيت كاري انجي رو پريشا سوزان 10 منتان چه ركنگ روات بكتی سنگيدا چه كاري ور پوشپانجلي جاي اوخرس تجبران سوزان 30 منتان چه شروع اتلان کوخنين मुखेल खबरो जाल्यार हिंदुस्थानी शास्त्रीय संगीत उस्ताद मुनावर अली खानचे गायन आयकूंक रावात. 7:05 दिल्ली केंद्रा वयल्यान इंग्लिशीन खबरो आमी संक्षेपीत करतले आनी 7:10 नमस्कार गोवा ही कार्यावळ विचार किरण दिन विशेष हाजे अंतर्गत 7:25 स्टुडियोंतल्यान कोंकणीन प्रादेशीक खबरो जाल्यार 7:30 ते 8 नमस्कार गोवा ही कार्यावळ चालूच आसतली. समाचार प्रभात 8:00 जाल्यार 8:15 कातारांची कार्यावळ 8:40 कोंकणीतल्यान राष्ट्र खबरो आयकूंक रावात 9:00 सदाबहार फिल्मी गितां